अज माता गुजरी दा पति अपने 8 साल दे पुत नूं छड्ड के अपनी पत्नी नूं अपनी मां नूं छड्ड के ते सिख जगत नूं छड्ड के किसे दे धर्म दी खातर अपना बलिदान दे के तुर पैंदा। दिल्ली गुरु प्यारे उस तों पहला गिरफ्तारी होण तों पहला हुण सतसंग जी जदों वारंट जारी हो गया ते दिल्लियों सिपाही आउंदे ने आनंदपुर साहिब सतगुरां नूं गिरफ्तार करन वास्ते, पर सतगुरु ते पहला ही जा चुके ने। हुण इहनां नूं फिकर पै गया भी शायद शहनशाह सच्चे सतगुरु किते लुकण दा यतन करदे ने। सतसंग जी उत्थे सारी गलबात दस दित्ती जांदी है ते फिर उत्थों फिर एक पक्का थां थां दे उत्ते ए वारंट भेज दिते गए भी जिथे भी गुरु तेग बहादुर जी महाराज मिलन उन्हां दी जिहड़ा दस पावेगा उहनूं इनाम मिलेगा। हुण सच्चे सतगुरु लुके नहीं सन, उह ते खुद जालमां वालू चल के जा रहे सी। हुण सतसंग जी होया की के गुरु महाराज आगरे पहुंचते ने। आगरे पहुंचने का कारण पता की, दिल्ली नहीं जाते, दिल्ली तो 200 मील से अगे आगरे वालू लंघ जाते हैं। कारण के जो बादशाह ने ऐलान कर दिता ना भी जिहड़ा गुरु तेग बहादुर महाराज जी की दस पावे जां गिरफ्तार करवावे उन्हूं इनाम मिलेगा। हुण इस जगह दे उत्ते आगरे दे विच एक आजड़ी रहिंदा है, एक चरवाहा बकरियां भेडा चारण वाला गरीब मुसलमान हसन अली उहदा नां है, हसन अली। जदों उहने भी सुनिया ना भी सतगुरां की गिरफ्तारी होनी है ते पैसे इनाम बड़िया सरकार ने रखिया ते गुरु प्यारे उहने अरदास कर दित्ती, कहिंदे दाता जी जे तुसी गिरफ्तार होना ही आ, जे तुसी बादशाह दे पेश होना ही आ ते कृपा करियो मेरे राही हो जाओ, तुसी गिरफ्तारी मेरे राही हो जाओ, मैं इनाम प्राप्त करके ते मैं अपनी गरीबी कट लवांगा, मेरी गरीब दी गरीबी कट्टी जावे, जे गिरफ्तार होना ही आ ते मेरे घरों हो जाओ। धन गुरु तेग बहादुर महाराज इहो जिहां दीआं वी अरदासां सुण लैंदे आ। आगरे इस करके गए, हुण गुरु प्यारे उह हसन अली दे घर दे विच चले गए, हसन अली नूं नहीं पता इह कौण आए आ। और गुरु महाराज उत्थे जांदे ने ते सतसंग जी कुछ क टाइम कुछ क घंटे ठहर के हसन अली नूं कहिंदे आ, उहदे उहदा छोटा जिहा एक बच्चा उहनां दे घर दे विच इहदा पोतरा सी, और कुछ सोने दीआं मोहरां दिंदे ते एक कीमती दशाला दिंदे ने, कहिंदे जाओ बाजार दे विचों इहदे विच मठियाई पा के लैके आओ। हुण इहनां दा छोटा जिहा बच्चा बच्चा छोटा जिहा सोने दीआं मोहरां कोल ते उह दुकान दे उत्ते पहुंचिया ते किहो जिहा कपड़ा, रेशमी कपड़ा जिहड़ा कदी किसी ने देखिया तक नहीं सी, कीमती कपड़ा। जाके जदों हलवाई दी दुकान ते पहुंचिया, जदों सोने दीआं मोहरां एक गरीब नंगे तिरंगे बच्चे दे कोल देखियां ना, सोने दीआं मोहरां ते रेशमी वस्त्र देखिया, कपड़ा देखिया, ते इन्हां दे मन दे विच पक्का आ गया चोरी करके लैके आया। पुलिस सद्दी गई है ते बच्चे नूं पुछिया तू कित्थों लैके आया, कहिंदे साडे घर दे विच इक गुरु महाराज संत पीर आए ने कोई, उहनां दे उहनां ने मंगवाया, कहिंदे दसो दिखाओ कौन है। हुण गुरु प्यारिओ जदों घर गए पहुंची इस पुलिस ते सतसंग जी जदों देखिया ते धन गुरु तेग बहादुर जी महाराज सन। इस तरह गिरफ्तारी हुंदी है, इत्थों फिर गिरफ्तार कीता जांदा गुरु तेग बहादुर महाराज नूं और दिल्ली चांदनी चौक लैके आंदा जांदा। जदों आनंदपुरों तुरे सन संगत बहुत सी नाल, पर गुरु महाराज जी ने पटियाले तो पहला इहनूं इहनां नूं संगत नूं मोड़ दिता, केवल 5 सिख नाल गए। उह किहड़े किहड़े? भाई मतीदास, भाई सतीदास, भाई दयाला, भाई उदा ते भाई जैता जी, 5 सिख जिहड़े इह गुरदेव पातशाह दे नाल रहे ते बाकी सारे वापस हो गए सन। हुण इहनां पंजां दे विचों 3 सिख जिहड़े सतगुरां दे नाल गिरफ्तार हुंदे ने, भाई मतीदास ते भाई सतीदास, यह दोवें सगे भरा सन और ब्राह्मणा दे पुत सन। जिदन यह सिखी दे विच आए ना, यह ब्राह्मण परिवार सी। और तीसरे भाई दयाला जी, हुण गुरु प्यारिओ लोहे दे पिंजरियां दे विच कल्ले कल्ले नूं अलग अलग कैद कीता होया ते सतसंग जी कल्ले कल्ले नूं डरावे दिते जांदे ने कि अपना धर्म तब्दील करके इस्लाम दे विच आ जाओ, शाही जिंदगी जीओगे, माया दे नाल मालो माल कर दिता जावा जावेगा, कोई भी सिख जिहड़ा अपना धर्म परिवर्तन करन वास्ते कोई भी तैयार नहीं है। हुण जलाद भाई मतीदास जी दे कोल आउंदा, कहिंदा मतीदास छड्ड उस फकीर दा कड़ा की लैणा, एवें बुरी मौते मारिया जावेगा, तू इस्लाम नूं कबूल कर, तैनूं जो चाहीदा ओह मिल जावेगा। कहिंदे अच्छा,
میں تینوں اپنا فیصلہ ہاں دوجی گل کہندے آ جے تو نہیں اسلام نو قبول کرے گا تے او دیکھ لا آرا آرے نہ چیر کے سر تو پیرا تک دو فار کر دیتا جانا اے ہن فیصلہ تیرے ہاتھ وچ ہے بھائی متی دس کہندے اچھا میں تینوں اے فیصلہ جے اپنا کل نو دس دواں جے کل نو دسا میں کدا چاہنا ہن جلاد دے من وچ آیا ڈر گیا یو یہ ڈر گیا جڑا کل دے اتنے فیصلہ رکھ دیتا رہا تے ہن وچار کرے گا اپنے بچیاں دے بارے اپنے ماں باپ بارے سوچے گا بھی انہاں دا کی بنے گا کل نو اے پکا اسلام دے وچ آ جاوے گا ہن گرو پیارے اگلا دن چڑھیا گردیو پاتشاہ دا پنجرا بھائی متی داس دے پنجرے دے تھوڑا جا دور ہے پر دستا ہے گل بات نہیں ہو سکتی پہرا بڑا سخت ہے ہن بھائی متی داس دی روح گردیو پاتشاہ دھن گرو تیگ بہادر جی مہاراج جی دے پنجرے وچ جا کے روح روح نہ گلاں کردی ہے شریر نہیں گئے روح گئی ہے روح گلاں کردی ہے تے روح نے کی آخیا بھائی متی داس دی روح نے کی آخیا پہلا تے جا کے ستگرا دے چرنا تے متھا ٹیکیا آخیا متی داس جی کیویں آنے ہوئے ستگرو کل نو تواڈے بچے دا تواڈے سکھ دا پرچا پینا داتا جی میں اس لوہے دے مقابلے دا اس لوہے دے آرے دا مقابلہ کر سکتا پلا کہندے کیوں نہیں کر سکتا ہے کہندے کیویں کہندے تینوں وڈے گرو نانک پہلے گرو تن گرو وڈے گرو صاحب تن گرو نانک مہاراج جی دی پوتر بانی دے وچوں جب جی صاحب جبانی آتا کنٹ ہے کہندے ستگرو تہاڈی کرپا دے نال کنٹ ہے ہور بھی بہت ساری بانیاں یاد ہے کہندے ادا کری وے کل نو جدو جلادا نے تیرے سر دے اتے آرا دھریا تے تو جپ جی صاحب دا پاٹ آرمب کر دے وی تن گرو نانک خود پہنچ کے تیری رکھیا کرن گے سو گرو پیاریو اگلا دن چڑھیا جویں بھائی متی داس دے سیس دے اتے آرا چلدا اس ویلے دیاں دردناک سطراں نو ٹاڈی جتا ایوں کہندے